धुआ होड़मा रह बैखड़े यो धुआ होड़मा रह बैखड़े जखपला सा होड़मा रह बैखड़े यो धुआ होड़मा रह बैखड़े जखपला सा होड़मा रह बैखड़े ओ दचा खैस पाना कौमा पके दचा खैस पाना कौमा पके तुमरा रणा होड़मा रह बैखड़े ओ चिस्ता मखलूक न बिखी लरे मा दस दुनिया होड़मा रह बैखड़े ओ फला मशुमा और रिख्तिने सिरा फला मशुमा और रिख्तिने सिरा युजल भ्या होड़मा रह बैखड़े ओ प जिंदगी बने बिखी मयनियम मर्ग न पन्हा वड़मा रह बैखड़े ओ यो दुआ वड़मा रह बैखड़े जखफला सा वड़मा रह बैखड़े जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम युजल भ्या यानी युजल भ्या स्टाफ ऑफ खिदमत शेख स्टाफ ऑफ कुरबा खोल पर सेंटर इंजीनियर मसूद द रेडियो मन 88.4 करकना स्टाफ ऑफ खिदमत के हाजिर शुल प्रोग्राम देशमा कॉस्मेटिक सलाम इन दई सुमरा जमंग लिसनर सुमरा जमंग समय न बिल्कुल फीड फाड़ियो धनिम गुड़ी जन्ना बखंदिनो मासे अखली ओ इंतजार बेकड़ा इंतजार बेकड़ा लस बजनाओ सतर थर थर दोल सुना बल्कि योलस बजे मुंसर इश्मा कॉस्मेटिक पाकिस्तान प्रोग्राम की दी प्रोग्राम की मुंसर चुकुम निकना इश्मा कॉस्मेटिक प्रोडक्ट मन हम खबर की गी मुंसर बा इश्मा रिजल्ट बयान की गी बदी प्रोग्राम की बा मुंसर चुकुम निकना इश्मा एड्रेस सर शामिल की दी सर सर ओ जमंग कॉल जमंग मैसेज बा शामिल की सुमरा हम जमंग लिसनर सुमरा हम जमंग समय आका दलर दियो खबर दी ओ कदा घर पसर दियो का बसामा दी सुमरा हम जमंग लिसनर समय दैट टाइम जमंग हक आवाज आ रही तो लिसनर ता प्रोग्राम खैर कले सिनेमा माशी वेलकम नो आई नो सुमरा हम जमंग दा लकी रेडियो लिसनर दी करक रेडियो लिसनर दे टैंक रेडियो लिसनर ग्लोबल 91 रेडियो लिसनर जलमी रेडियो नाउ शेयर लिसनर उम्मीद रेडियो 400 लिसनर आवाई कना अमंग ता चिमिंग आवाई दा 400 वालो 400 वालो रा मैदान तसे पता लगी सैदा कि सोक मु 400 दे की आवाज औरियो कना और दे सर सर चिकम जमंग दबंग रेडियो कम लिसनर दी आहा लिसनर ता प्रोग्राम खैर कले सिनेमा शिवायो जी बिल्कुल चर्चा जमुंगा आवाज और बिल्कुल दल लगे संगे जमुंगा हमेशा स्तवाई करना जी जमुंगा सुमर हम प्रेजेंट रान दलता पर गमुना दर्द कवि स्ताव सर बिल्कुल हवाओ पर चपर द्रुमी और स्ताव सर मुख्तलिफ किस्म पर गमुना कवि मुख्तलिफ किस्म चुकम दी कनार जी गान साहिबान दर तर द्रुमी दगे टोले मकसद मतलब यू दावी जमुंगा पल लिसनर था पल और दुंग था देश मावले सर दी चुकम आगाह को वागे ते चुकम दी इश्मा चुकम प्रोडक्ट आगे ना खबर को जमुंगा प्रायश्मा की दा प्रोडक्ट राले दी मुंगा प्रोडक्ट चुकुम निकाना देखी दा खसूसियत जमुंगा प्रोडक्ट चुकुम निकाना दी दी दी के अवेलेबल दी और जमुंगा प्रोडक्ट कम समय कम लिसनर कम कस्टमर यूज कर दी आगा चुकुम निकाना मुंग तसवाई और समुंग तर राय रखेवी मुंग तसर रिव्यू रखेवी लक संग चुमुंगा स्टाफ सुकला हम यो सिस गुरु फेसबुक बने व्हाट्सएप बने लाथी ने लवा चुकुम निकाना बल सस के मुंगा स्टाफ गुरु नो आगे के चुकुम निकाना सुखुम भी हवाला वाले चुकुम निकाना आगे रिव्यू गुरु चागे सर चुकुम निकाना ओ दिता फीडबैक चा और खड़े दे या देने लो दरास के लिए अली बाबा के लिए देने लो अमेज़न के लिए और सरोवर तरह नो चुकुम ना दसे प्लेटफार्म दे चागे ना मुंगा सासो मार्केट के सामान अखलो नागा सुमर होम दसे कम प्लेटफार्म दी नागे की चे कम सुखम सामान सखर सवी नागा चुकुम निकाना अखपल कम कस्टमर दे चासो सामान जने खस्ते वी चासो जने प्रोडक्ट जने खस्ते वी नागा और तवाई चे मुंग ता रिव्यू रखा नो रिव्यू द पर चुकुम निकाना आगा यो बल तवाई चेरा मुंगा प्रोडक्ट संग दे अक्सर चुकुम लका मुंगा पो दराज बने लदिन लबल दसे कम प्लेटफार्म ले मार्कस एव दे मने सामान रहो तो कना नागा कम चाना बम रहो तो कम द रिसेलर नो आगे बम तवे लकना चेरा मुतजर नजर चुकुम ने कना दी फीडबैक रखा नमु खबा चुकुम ने कना वो मु कत सिस बम कत लो आगा बखले वो चकला आगा मुंगा लग सूरज इस्तेमाल को नमु तब चुकुम आगा सिस चुकुम ने कना आगा दो नंबर रहो हिसो नो देखे चुकुम ने कना कम प्रोडक्ट वी आगा चुकुम निकना ससुरा डायरेक्ट फीडबैक वाली चेहरा दगा प्रोडक्ट संग दे मुंगे ससो बिल्कुल पस्तर के लिदो बने उविनो सदा बिल्कुल खुल दे सफा दे रूह दे कना और से चुकुम निकना आगा चकलत इस्तेमाल के नो आगा चुकुम निकना ताता गलत दरुखी जी नो बिया अलता चुकुम निकना अलता तसर टाइम नेवी न ता आगा टाइम तसर चुकुम निकना जके छ रिव्यू स्थाना बन की आगा द वन टाइम दे परवी लके संगे चुमुंगे ससो फेसबुक के या दिने लो व्हाट्सएप के चाता
منګستا سو س پکچر لګی کنه هغه وان ټایم کې ور لګی چې دغه چې کوم پکچر دی لا س سره دی کنه چې وان ټایم د فرق کتل شي لوي سو کنه هغه بیا چې کوم نه نه راګرځي کی دغه ش چې کوم دی کنه سو کری ور کوي د نه راګرځي کی ماشاالله شما کسمیک پاکستان کوم کسٹمر دی کوم اوریدون کې دی کنه هغه چې کوم دی هر ورځ نوی نوی کسٹمر درو می نوی نوی رائے مون تر کوي واچ مون ته شما هر بل ایل دا فائدہ رکړی دا شما هر بل سپری دا فائدہ رکړی دا شما فرمولا کریم دا فائدہ رکړی دا شما کری کریم دا فائدہ رکړی دا شما رائس فسوار دا فائدہ رکړی دا دین لو چې کوم دی کنه شما واشنگ پاوډر نامنګا دو نه مطمئن یو دې سر سر چې کوم نور سومره پروډکټ هغه نه چې کوم دی کنه خپل دی موجودګي او مون ته خپل کوم ریویو راکی نو هغه ریویو چې کوم دی زموږ لیسنر زموږ سماین چې فرست ټایم پروگرام اوریدل وی هغه وای کنه چې ردی شما کس وړی پاکستان دومره ډیره زیاته او فائدې دي نو خام خامون باخلو لکه سی مثال چې کوم زموږ د ریډیو کوم لیسنر دي سماین دي د ریګولر لیسنر وی هغه چې کوم دی لکه زلمی ریډیو نو شیرا داسې کوم لکه ریډیو خرک او ټانګو دی خان دکې دوه ټیمه ځنه کې پروگرام کې ځنه کې درې ټیمه نو د کوم لیسنر دی ډیلی بیس باندې پروگرام اوري نو مختلف قسمه پروگرامونه اوري مختلف قسمه ریډیو باندې چې کوم دی کنه کمرشل چلی نو هغه چې وګوري لا بدرې میشته لا سلور میشته کوم دی کنه هغه او چلی بیا چې کوم فلاپ شي بیا ختم شي دا واحد اسما کسمیک پاکستان پروگرام دی چې ماشاالله چې لکه ریډیو باندې 2018 نه کوم دی سٹارټ شوی دی داسې چې کوم دی کنه گلوبل 91 باندې مفکر چې 2019 نه وي کومره نه وي داسې په زلمی باندې 2021 نه سٹارټ دی داسې چې کوم دی کنه په کرک ریډیو باندې 3 بجې کوم ټایم پروگرام اغا چې څنګه برابر شول مفکر 2021 کې پاغي باندې هم سٹارټ پروگرام داسې چې کوم دی کنه نور چې کوم ریډیو دی پاغي باندې مختلف قسمه اسما کسمیک پاکستان پروگرام کیږي ور سره ور سره آگے کسی کم ڈیلی بیس بنے مونگ کام پروگرام نہ کی گئی مونگ تخفل کم کسٹمر دی مونگ تا ریویو رکھے وی واچی مونگا بالکل دا استعمال کرے دینو چکل ہم زمونگا ریویو گوری چیارا ماشاءاللہ اس مہر بلال کے مونگ یو سیزا پر استعمال کو مونگ تا بلا شانتی فائدہ رکھے لکہ آسی مثال مونگ در کو چیارا مثال اس مہر بلس پر دی ستا اس تے راوڑا لائے چیارا موسم چکم دی گرمی موسم دی غرمہ کی دا پارا لیا گرمی دانی دا پارا لیا سکسا ورتا وی سکسا ورتا وی آگے دا پارا مونگ دا استعمال کو چکل دا استعمال کی اکور کی ایشی وی چیارا صرف گرمی دانی ندی بلکہ ستاسو چکم اور سر وسوازے گی لا دین علاوہ پخش لیا دین علاوہ چکم دی کنا ستاسو بدن کی خرش راشی لیا دین علاوہ چکم دی زریلا مچر موچی جی لیا دین علاوہ چکم دا بمبر آلیا مچر لیا دین علاوہ بل سموچی جی چاگا ڈر چاہ درد کے لیا دین علاوہ اللہ دینو کی لڑا موچی جی بل مسلمان دا سموچی جی آچی آگی کم درد دے آڈر چاہ سخت ہوئی نو چکلا ہم تاسو دا سی سیز اوچی جی نو آگی دے پارا اشما ہر بل سپری پا کور کی دے ضرورت پر اٹکتے لکہ سنگے چی اکرام سے بالا پرن پروگرام مایو شرک کولو نو ما دن تہذیب روڈیو تک کوم نکنه هغه واستول نو پاغي کې ما پروگرام پورا ځکه چې یو ورته چې یو سیس جوړاوي نو آبا پورا اور کنه ما پورا اور دو نو هغه کې کرام ته اسما کوم پروډکټ باندې خبر کې سیکړې چې د اسما کاسمیټک پاکستان کوم پروډکټ دی هغه د مستی پروډکټ نه دی ایو د ضرورت پروډکټ دی هغه چې کوم نکنه یو بل څه پروډکټ نه چې هغه شته د مستی والا پروډکټ نه بالکل وګوره که ستاسو چې کوم نکنه ځکه چې هر سړی زړه غواړي چې موږ ته خایس ملاو شي هر سړی زړه دا غواړي چې موږ چې کوم نکنه موږ ته صحت ملاو کی مونگ پا می دے کے در دے مونگ چکم دے سر وقت مو آچے گی لیا زمونگا سر وقت کی پیخا دا دین علاو چکم دے کنا نور چکم دے کنا پا مغ بانے مو دانے دی تیر سری دی دین علاو چکم دے کنا وجود کم نور سا کسم در دونا دی نو دی دے پارا ماشاءاللہ شما کس مینک پاکستان دا خواری یو محنت دا غا یو کچھ شنن شور کردی دی چشما کس مینک سم رہا پرادک دی یو دا سی پرادک جوڑ کو چا آگے کے چا اخفل کم لسنر دی اخفل کسٹمر دی آگے تا فائدہ ورکو چا آگا چا استعمال کی نو آگے نا لکا سنگا چا اکثر مونږه کوم لیسنر دی کوم اوریدونکو دی چاغی ته خپل پر دراشی نو شمار بلایل ور سره وینی چاغی ته صدا سي مسئله وی څه خبره وی څه کیسه وی نو چکل هغه استعمال کینو ورسته چې کوم نه کنه د سوک ور سره غلی ورته وای چې را ماشاالله ما دغه پرډ کې خود ډیر زیات خپل رزلټ د بم ته شرته ملويږي ک چرته کې د کی پکې کې نه نوي نو هغه زمونږه کوم کسٹمر وی کوم زمونږه لیسنر وی هغه ورته وای کنه ځکه چې دی پروگرام ریګولر اوریدل وی ورته وای چې را کته په پېښور کې وی نو ته په پېښور کې مل ودلشی کته پټی ایخان کې ته داډی ایخان کې ملاوی دلشی آیت د شمالي وزیرستان وی جنوبی وزیرستان دی رزمک ته ماکین دی وی دین علاوه چکم دی چرسدې دی وی دی پنڈی دی وی د کراچی دی وی ان ون چې د کمز کې وی په پاکستان کې نو ماشل چکم ایشو ما پروډکټ چکم دی ګناستا ته ملاوی دلشی ک بیا هم نظر ته ملاوی کی تاسو چکم دی فیسبوک په واتس اپ باندې ټیک ټاک باندې مختلف قسمه اډ کتل شي چې کی وای چر کوم ډیلیوري تاسو اویلیبل ده کوم د کسمه کوم دکاندار وی
اغیش ما پروڈکٹ بنے ویڈیو جوڑ کڑی وی کساو سا پروڈکٹ پکاروی نو ستا سومنگ نا ان لائن ہوم ڈیلیوری کول شی نو ان لائن ڈیلیوری چکم دی اغا 25 روپے بایش مار بلای درت ملاو شی او دین الاو چ 150 200 روپے وا ڈیلیوری درت ملاو شی نو چ ستا ستا یو چیز کور کی ملاوی گی نو پکار ہوم داس دا چیر اغا پروڈکٹ تاسو انتخاب کی جی ستا ستا فائدہ در کی ستا سو دا خلق نا اورے لکا اکثر اکرام سے بودا وای مون خدا وای سمرہان ارجگان سیوان دا ټول دا خبر کی وی چې زمون په خلی با خلق یو زل واخلی او چې کله اشما پروډکټ دی ته فائدہ ورکی نو بیا بار بار واخلی چې را ماشل اشما کسمیټک کی د غ رزلټ دا په کې فائدہ دا او دین له ودی کی کوم نکنه د خصوصیات دی نو دخل چې کوم نه بیا خپل خلی نو ورودین کو خبره کی سي ډیر زیات دی تاسو بالکل مونږ ته پروګرام کې میسج کول شي مونږ ته پروګرام کې کال کول شي په 0322 98 98 999 یعنی 0322 98 98 999 په دې نمبر باندې تاسو مونږ ته میسج وکي او په دې نمبر باندې تاسو مونږ ته کال هم کول شي ان شاء الله تاسو کوم ایڈریس ته اوبه شاملېږي ور سره تاسو کوم پروګرام کې کوم میسج دا به هم شاملېږي تاسو کول به شاملېږي تاسو کوم ایڈریس وي هغه ور سره شریکول شي ان شاء الله ټول به درته شاملېږي د سره بالکل ابراهیم سولر وال کوم په ډبر کې دکان دی د سره شمه ټول پروډکټ ملويږي یو سبون ور سره شارټیج دی ان شاء الله دا به هم

कीमत पानी की नहीं प्यास की होती है, कीमत पानी की नहीं प्यास की होती है, कीमत मौत की नहीं सांस की होती है। दोस्तों बहुत होते हैं दुनिया में, दोस्तों बहुत होते हैं दुनिया में, कीमत दोस्ती की नहीं इत्तेबार की होती है। और वेलकम बैक और मीनवाल जल्बिया तो चपकमत के अजर शुम प्रोग्राम की उम्मीद लड़ो की मीनवाल बो मुसराई और द नजम चिकुम दाबतों से इंजॉय कड़ाई दिन मतों से मजा खस्ती और दिक चिकुम सबकता और नो आगा तुम वो सोच कड़ाई के ना और दस ना चे नजम आसे और दाल और बिल्कुल मीने वालो प्रोग्राम वक्त चिकुम दा अहमर सरा और बस खत्म दो के दा और पुदे के तो से काल चिकुम दी योदवा काल जोन दी मीने वालो इंतजार भी कड़ाई नो आबो शरीको बागी ने पास तबो इजाजत गुड़ू बिल्कुल तो से काल और सिफर 927-291-292 और तीसरा मैसेज तरीके कार तो से बुखल मोबाइल की क्रिएट मैसेज ऑप्शन तसे अल तब कैपिटल की हाटो अल्फजुन के आर ए के लिए स्पेस वेर के स्पेस तमात पल नोम और देख पल जुइनो मुस्तबेर हुसैन के 8583 मने यानी 8583 मने बिल्कुल मुस्तब नेक पने गरोवर से जी और प्रोग्राम के बे शरीक हो दी प्रोग्राम ऐसा भी जुड़ो और बिल्कुल प्रोग्राम के बेतु से काल चिकुम दी अगा यो दुआ काल चिकुम दी अगे वक्त चिकुम दा अमुस रश्ता अब शरीक हो अगे न पास पतो सुना इजाजत चिकुम दा अगा गुड़ और बिल्कुल मीने वालो सरंगे तुस्त मलूम दो चे मुहर्रम अल हराम के और रेडियो मन 88.4 करकना तो से खिदमत के स्पेशल ट्रांसमिशन चिकुम दी अगा पेश कीजी और पौधे के मुस्तुम मीने वाल दी अगा दे मुहर्रम अल हराम अवल इस तरह खपल राय चिकुम दी मुख्तलिफ राय ची मुश्तसा कवल पचार दी और बिल्कुल और मुश्तदा कवल पचार दी और चिमुर वो दगी म्यास्ती चिकुमी दी पौधे के इबादत कवलो कोशिश को ची इबादत को देखे रेजे चिकुम लरल दी नो अगे वो कोशिश को ची मुझ आ रेजे वो लरू और दगे न मुझ आगा सबाक जदा को ची मुझ मख्तर जंदुन चिकुम दा आप सही तरीके सरा तिरेजी और दगा म्यास्ती चिकुमी दी दा मुश्कल जमदुन दे परा और देखे दमरा इबादत वो मुझ और ची आगा इबादत दी मुझ पो जमदुन की चिकुम दरोशी आगा इबादत तो टोल कोल चिकुम दा आगा मुझ जरी वसुतु और दे सरा सरा वो मुझदा सोच कहू और चे दगो रेजो के चे सरंगे दगा रेजे दे मुहर्रम रेजे शपे चिकुमी दी और दा मुश्ता दे सबर इस्तेकमत तो और दे कुर्बनाए चिकुम दा दर्स रुकई और मुझ बिल्कुल पदगो के कुर्बनाए साइड ता हम द्रुमु कुर्बनाए दर्स रुकई सबर चिकुम दा आब हम कहू और न के मुझ पल सुमरा गवंडून दी पले माशरे के और पले उरुरगिरे के दे अगु तंगवालो कोशिश चिकुम दा आगम न कहू और जका के मुझ वक्सु दुनिया और ची सुमरा तेजय सरा रवन दो आगमरा तेजय सरा दे इंसान मरगु न चिकुम दी आहम की ना और बिल्कुल मुझ आगा पुखपल स्तरगु मुदे वीनु हम او چې ژوندون چې کوم دا هغه نیمګړه د دنیا فنی دو دی د دنیا نه به موږ ټول درومو او هغه سره سره هغه چې کوم اخر ژوندون دا اخرت ته او چې هغه به عمرې وي د نه ختم اونې والا وي نو هغه دی پر موږ خپل تیاری چې کوم دی هغه تیاری موږ وکړو هغه تیاری به موږ ولکو چې موږ خپل ژوندون چې کوم دا اسلامي طریقې باندې اسلامي تعلیماتو باندې او د موږ خوش پیغمبر حضرت محمد صلی الله علیه وسلم چې کوم مشتلیار شیل دو په هغه لیارې باندې او نو موږ روان وو نو ولو بده موږ ژوندون چې کوم دا کامیابی وي او کچیر هغه لیارې نه موږ خطو نو هغه کې بیا نه کمیدو او هر انسان دا غوړي چې موږ ژوندون کامیابی سرنګې موږ په دغه دنیا کې خپل او کامیابی چې کوم دا هغه غوړو او دا سې کوم سوچ وکړو هر انسان چې موږ هغه اخر ژوندون چې کوم دا هغه دې پره موږ کوشش وکړو او چې هغه ژوندون دې موږ کامیاب وي هغه کې او موږ ته سکون وي نو بیا به موږ دغه لیارې چې کومې دي چې موږ ته کومې لیارې شایل شوې دي چې په دغه لیارې باندې کامیابی دي او په دغه لیارې باندې ناکامي دي او نو موږ به په هغه لیارې باندې درومو چې کومې لیارې باندې ګلونه وي او نه کې هغه لیار چې هغه لیارې باندې غزي وي چې کله د غزي لیار باندې سړه درومي نو هغه غزي چې کوم دي نو هغه خامخا د انسان په بدن کې چې کله اغه نه ټیس رسیږي اغه نه زخم جوړیږي نو اغه د انسان بدن کې نه نوزي نو بیا اغه ته انسان ته تکلیف چي کوم د اغه خامخا جوړیږي چې کله د ګلونو په لیارې مده درومي نو به انسان روح چي کوم د اغه خوشاله وي او نو موږ به دا کوو چې موږ اغه لیار استعمال کو چې په اغه لیارې مده د موږ روح چي کوم د اغه خوشاله وي او خپل روح خوشالول دي پره او موږ دا سي لیار استعمالو چه اغل یار کے مجھے پرا کامیابی بھی مجھے پرا سکون بھی اور مینے والو نن سرپرائز پروگرام کے تو سب خدمت کے حاضر شوم چونکہ پدغی رزم دے راز بھائی چکم دا پروگرام کے نیمگڑے ماز دیگر چونکہ دے محرم الحرام سپیشل ٹرانسمیشن چکم دی آغا دی
او نو په دی وجنه موږ لږ خپلو مینهوالو سره د محرم الحرام اولې سره چې کوم معلومات وي هغه شیر کوو، او هغې سره سره موږ سره خپل مینهوال چې کوم دي هغه هم خپله رایه چې کوم ده هغه شریکوي. او جی بالکل مینهوالو، پروګرام وخت چې کوم ده هغه سر ته رسېدلی ده، او نو مینهوالو نه به اجازت هم غواړو. او مینهوالو نن پروګرام کې او چې موږ سره څومره مینهوال وو چې هغه موږ سره شرکت وکړل او هم ډېره مننه کوو، چا مو سره دی میسج ذریعے سره وکړل او چا مو سره دی کال ذریعے سره وکړه هغه ډېره مننه کوو. چا موږ پروګرام په سټریمنګ باندې اوریدل او هم مننه کوو، او چا موږ پروګرام ډېر خاموشۍ سره اوریدل او هم ډېره مننه کوو. و د پروګرام دوران کې که موږ نه څه داسې غلطي شوي، څه موږ نه داسې الفاظ وتلي وي چې هغې باندې چا خطر درون شوی وي، هغې باندې به بخښنه غواړو، معذرت به غواړو. او دې دعا سره چې تاسو چرته وایئ خاد اوسئ آباد اوسئ، او نیکسټ پروګرام پورې به مو تر کوئ اجازت. او د لوی الله په امان.

0: जिससे हम दुनिया की हर चीज खरीद सकते हैं। और तालीम बच्चों का बुनियादी हक है। अपने बच्चों को तालीम याफ्ता बनाएं। रेडियो अमन नेटवर्क जवान रंग अमन।
1: खबर को द लोबो द मैदान वी या द पार्लियमान, मसला को इलाकाई वी या कामी, खबर को स्तासु वी या स्तासु द चापेरियाल, रसूबा स्तासु गत द वागदार नतर बादारा। نو ترلاسه کولی شئ تاسو موضوعاتی، علمی او سینسی معلومات پا اخباری نړۍ کې د خپل کوربا احمد زار سره صرف او صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔

0: अच्छा जी, तो बिल्कुल कॉल कर लीजिए 0927-291-292, ठीक छ। पीटीसी नंबर माने कॉल कर लीजिए, नंबर दी 0927-291-292। आओ दिन लवा मैसेज हां के बोले छे, मैसेज तरीका हां दे जे रसुना मोबाइल के लोट छे राइट या क्रिएट ऑप्शन द चरत के दोस्त मैसेज लिख गई अगे से लोट छे अलग बोली के गट खरो से बोली के इन कैपिटल वर्ड से बोली के आर ए के, ठीक छ। आर ए के से कहां बोली के बेवेर के स्पेस स्पेस से बात खपल नो मखपल इलाके नो बियावे सेंड के पो 85831 यानी 8583 माने कल हाँ तो मैसेज रुषि प्रोग्राम से मैसेज जरूर शामिल कीजिए, ठीक है। नो बिल्कुल कॉल भी बिल्कुल सच मिलो फकीन मखी वदा खबर हम से, ठीक है। खबर बिल्कुल देखो जे माशाल्लाह रेडियो अमन सुमरा हम इनवाल दी के ना कसवनान दी का मुशरान दी मतलब डेर ज्यादा चकुन मीनवाली सही ना प्रोग्राम और भी नो नन नन चिकम से खबर अदर तक हूँ सही था बिल्कुल नो नन चिकम दे दासे बिल्कुल तली भी और मतलब अच्छा तक फुदगी से भी वाह नो आगे तो बिल्कुल तली भी आल तक मतलब मोसरा अख्तर नवाज लला हम मौजूद हो और दिन लवा रास के हम मौजूद हो आल तक, ठीक छो। नो बिल्कुल आल तक मतलब प्रोग्राम्स और भी चिपदे के यू हो सादे को साथ, ठीक छो। अक्सर प्रोग्राम की कॉल हाँ के भी अगेसरा बिल्कुल मिला उसूली अचानक छे ना अब लग मिश तो हो पता ना वहाँ, ठीक छो। बस अचानक भी सरा मिला उसूली अगर मना ना के भी माशाल्लाह जबरदस्त इंसान हूँ और वर्षा वर्षा युबल चिकम हो आगे नुम हो मना हेर छो नो द्वाड़ा चिकम दे टीचर रिटायर्ड हो नो आगे डेरा मना ना के भी सही प्रोग्राम बिल्कुल और भी हो देते मने और जो सर बखोन दी हाँ, ठीक छो। चेन मो तारक भाई सर मुलाकात सही था सही नो बिल्कुल आगे हाँ डेरा मना की बल दाप की दाह बरा बिल्कुल हाँ कहो पर से चमाशाला रेडियो अमन चिकिम दिखे ना रेडियो अमन दरवाजे हर छद बर गुलाव दी हर सड़े काल के वाले सही था। और दिन पीटीसी नंबर उबल दा चिक कला हाँ सुख काल के पीटीसी नंबर था दाह पता ना लगी जी दा नंबर दे सही दा पता नहीं लगी जी दा चा नंबर दे दा दिखम दे कॉल रुसी करेक्ट नर दी मी बनो नर दी मी सो कॉल के भी दा पता नहीं लगी जो हो सिर्फ युवा शरादा चाल तक ब्लिंकिंग के भी मतलब लाइट चुकम दे रो के भी छे कॉलर रहो दा सही ना नो कॉल अटेंड की बाकी दा पता नहीं लगी दा चा काल है सही हो बिल्कुल खबर मुदी पर के वाला चे लगा यू माशाल्लाह बल मशर दे चे करक अबा पर नाम आने वाला होर दे सही ना अगली बार प्रोग्राम की कॉल करो चूंकि दागा रेडियो दे ठीक सा नो मतलब चिकला हाँ सड़ाई लगा कॉल के भी नो प्रोग्राम के दस से अंदाज के सड़ाई खबर की भी चाहगा मतलब दस से अल्फाज चुनाव के भी चाहगा मतलब दो रेडियो द माइक और द अनेर चिकम अनेर की दगे काबिल भी सही ना जो कि दा प्रोग्रामों ने सुमरा प्रोग्राम जी द गोरा हर चर्त के वर्दशी बाजार के वर्दशी ठीक सा देन अलवा बैठकों के वर्दशी कोरोना के वर्दशी हर चलते के वर्दशी नो मतलब चिकल हाँ सड़ाई लगा प्रोग्राम की भी या देना प्रोग्राम की कॉल और रुशी नो आगा मतलब दासे खबर की भी लगा दे माइक द रेडियो ऑन एयर के वाली काबिल खबर है सही ना नो द कर के आवाज चिकम दे अगई वो चर तक काल करो गिला चुकम दे मतलब कड़ी दुशारा मतलब दे काल मोन ना ठेन के ना मतलब नो अगी गिला कड़ी दा वर्स चकम प्रोग्राम की कॉल करो नो अगे टाइम मैंने कॉल ड्रॉप शो ठीक शो नो कर बाजुक देखा ना प्रोग्राम और भी मैं तो बिल्कुल मखा पकेगा हर टाइम बिल्कुल कॉल कर वाली से सही था दास इस किस्म खबर नहीं था बिल्कुल कॉल कर वाली सही था मिस तो ठूल अब आई तो बिल्कुल कॉल कर वाली सही ना बिल्कुल मखा पके जा हाँ जी कॉल तरह तरह सी प्रोग्राम से बिल्कुल कॉल से मिले भी तो बिल्कुल कॉल कर वाली से 0927-291-292 बांधे बिल्कुल कॉल कर वाली ठीक शो नन प्रोग्राम की थी दुआ कैंडिडेट्स चाहगा दे यो मारी अरमान ठीक सो दा वजीर तरफ ना दे और दिन लम गोलशन खटक दा दे करक तरफ ना दे नो तो चिकला हां कॉल कोई नो सिर्फ बदा तो से प्रोग्राम की वे ठीक सो कॉल बने बदा वे जे मो वजीर ते वोट ते या खटक ते वोट ते ठीक सो नो देखे तो से वोट वर्क वाले छी काल तरफ तरसी प्रोग्राम से कॉल से मिलेवी कसी जे बकाल बने सो को दे कम देना दे लेट्स सी फर्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम
0: जी सो खबर की किम जना
1: अंदर बादशाह है फकीर आबाद ना वोट में गुलशन खटकता था
0: ठीक छ अनार बच्चा डेरा मनना कॉल के वाले यो जहार मनना बिल्कुल गोलशन हटकता दे आवाज वरसे सॉरी ओड चुको थे वरसे तो बिल्कुल ओड थे वरसे डेरा मनना खजी तो चिकल हाँ कॉल के भाई नो दा बिल्कुल वेले सी जी मो हटकता ओड था या वजीर था ठीक छ गोरी काल बनी जब बल्सो को देखिए हम देन अर्थी ही अस्सलाम वालेकुम जी जी कौन बात कर रही है कहाँ से आयशा बात कर रही है अच्छा अच्छा तस्कल को ड्रॉप शो ठीक छो माथो पता ना लगी दछ वोट ते छा त वेर का सही द डेर मनना कॉल कवली यो जहान मनना कसी जी कल बने सो को कम दना दी अस्सलाम वालेकुम
1: वालेकुम सलाम तारिक भाई कड़ी मासी है
0: डेर मनना दसो को देखियम से ना
1: लवांगी नो वजीर वोट में वजीर रहता
0: ठीक छो सही द बिल्कुल वोट ते बरसे तो डेर मनना द कॉल कवली यो जहान मनना बिल्कुल सिर्फ ओट चुकम दे कास्ट कवई ठीक छ बाकी तो उसको बाकी जी ना मतलब सिर्फ ओट चुकम दे तो कॉस्ट कई विभाग ने बाद कॉल ड्रॉप की जी छे मैक्सिमम कॉल इन यूथ नजीर कॉल प्रोग्राम के शामिल छी सही ना कसी कॉल बने छ बल सुख देखे मजा ना दे अस्सलाम वालेकुम जी सो खबर की किम देना ठीक छ बिल्कुल गुलशन खटकते थे ओटो वरा से डेरा मने ना प्रोग्राम की कॉल खोली खजी कसी जी कालवने बलसो को देखिए मदन अर्दीमी अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी अस्सलाम वालेकुम खजी तो हेलो हेलो कवे तो आवाज मोता नर्दीमी ठीक छ डेरो मने ना खजी कसी जी कालवने बलसो को देखिए मदन अदी अस्सलाम वालेकुम जी सो खबर की क्या मतना अच्छा चले आपका वोट है गुलशन हटक को ठीक है थैंक यू कॉल करने के बहुत शुक्रिया ये थी आयशा बानो से जी नेक्स्ट कॉल प्रोग्राम की शामिल हुई अस्सलाम वालेकुम सो खबर की क्या मतना जी ममूर वजीर मैं सीधे हर गोला वोट तो चाहता था जी दा खुदा से बच्चे राज भाई प्रोग्राम के चिकम प्रोग्राम हो पाई के द अनाउंसमेंट कड़ा हो पावर बने की दिशी बतू से प्रोग्राम नहीं विरोध लाए अच्छा जी शबस खैर दे वो चुकम दे कंपेन के वाले से वोट वर्ग वाले से ठीक छ डेरो मन नकल के वाले ओके लाफिज यो जहान मना ममूर वजीर कॉल करे ओठिए वजीर तवर से डेरा मनना जी बिल्कुल वजीर और खटक में मस्के दो मुकाबला नन ओठे मुकाबला ठीक छ किसी काल बने सो को देखे हम जाना दे अस्सलाम वालेकुम बेल को तबीयत में शदा है तखपल शाए अच्छा वोट ते खपल दा ठीक डेरा मनना बिल्कुल बस खपल जोन ते वोट वो छो बिल्कुल दा यो युवा खबर रस्ता छे कैंडिडेट से किम दिगे ना दे सर दा यो ऑप्शन था छे दे खपल जोन ता वोट अच्छा वाले छी ठीक छ डेरा मनना ओ खजी द मैसेज हमर सर से मिलो जिंदगी तो जीना है मन्नत खटे को वेलकम तारिक सर आई होप यू विल बी फाइन वेरी नाइस शो ऑल लिसनर को साइल सर को सलाम एंड राज भाई को सलाम ओके ऑल द बेस्ट राज भाई बिल्कुल नेक्स्ट सलाम दे बिल्कुल तो वरस दो शुभ की दी शुभ हुई या बना हुई को सलाम दे बिल्कुल वरता वरस दो नंद राज भाई मोसर प्रोग्राम के मौजूद न दे ठीक स्वागत है इमरजेंसी भोजबानी श्रोता रो नवाई डेरो मनना ब्याह मैसेज करे दे अभी सलाम वर का सारा आयशा आयशा जारा तारा रोशी और छुट्टी हिना इलमा मिस रोशनी जोहज लाल गिर मलिका छुट्टी अक्सा गुलशन आपा गोल सोनिया और स्पेशल सलाम में मेहरदा ठीक शो वालेकुम अस्सलाम डेरा मनना मैसेज को वाले किसी कर बने अस्सलाम वालेकुम वालेकुम अस्सलाम ठीक शो डेरा मनना दे कल के वाले यो जहान मनना बिल्कुल वोट थे आगे तो वरसे दो गोरी कार बने बलसो को दिखे मदे नरसिंह अस्सलाम वालेकुम खजी सही बिल्कुल तो नरदी में डेरा मनना आई मेहर सलाम तारिक भाई एंड राज भाई कैसे हो आप दोनों शो तो बहुत जबरदस्त है स्पेशल सलाम टू मन्नत हटक डेरा मनना मेहर यो जहान मनना अस्सलाम वालेकुम डेरा मनना रिजवान वो बखेर रो गए लकी मरवतना जी रिजवान ओट ते छा दे ठीक छो डेरा मनना वजीर तदे बिल्कुल वोट वरसे दो यो जहान मनना किसी कल बने से बलसो को दिखे मदे नरसी अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी सुख खबर की क्यों जरा جی ووٹ دے چھا دے
1: وزیر
0: ٹھیک چھوٹے را مننا بالکل وزیر تھا دے ووٹ ورس دو یو جہان مننا پروگرام کی دے کالو کٹے را مننا جی زندگی دو جنا ہے منا تھا چک تھا رکسل گوڈل ووڈز تری یعنی تین رشتے وقت کے ساتھ وقت کے ساتھ بھی سر خبر لکھے گا مشکل میں دوست غربت میں اچھا جی صحیح ڈٹی رمنا تھینک یو منت خرچ گوری کار بنے السلام علیکم السلام علیکم جی سو خبر
2: کی
0: مننا گلشن خٹک یو جہان بننا ووٹ تے بالکل ورسد گلشن خٹکتا یو جہان بنا چی کال دے وہ ڈیرا مننا جی کسی کال بنے السلام علیکم
1: وعلیکم السلام بہادر خان لکی مروت خان زاد خیل
0: جی بہادر خان ووٹ بچا تو ورکوے
1: ووٹ پا میں وزیر اعظم ساتھ سلام دراز بھائی سپیشل سلام
0: وعلیکم السلام ڈیرا مننا کال کولے یو جہان مننا ویسے طارق بھائی اینڈ راز کے کی سلام آئی مامور وزیر فرام جمیل سلام ٹو آر کے وزیر یونس وزیر سیدبان مظلوم نیاز وزیر ڈیڈیکیٹڈ ٹو نیاز وزیر امل خیل کدیشی بیا دی دن اونشی نو پردا چنن دے اچھا جی صحیح ہے ٹھیک چھوڑے رمانا مامور وزیر کسی کل بن سو کم دنا دے السلام علیکم
3: وعلیکم السلام
0: جی سو خبر کی کم دنا
3: جنت وزیر دے وزیرستان ووٹ میں وزیر تھا
0: ٹھیک چھوڑے رمانا بالکل ووٹ تے اگے دا برس دو یو جہان مننا چکال دو مامور وزیر تو سن ڈیرے مننا کچھ پروگرام کدے میسج وکم کسی کل بنے السلام علیکم وعلیکم السلام دسو خبر کی کیم جنا
3: روف ماما خبر
0: روف ماما پخیر بولے لنڈ جلندر نہ اوڑ دے چھا دے
3: اوڑ کو جو کہے کہ ویکینڈ آج کدے شی جو منگل ملا تو منپری جی کنا جو کہ پتبا کلومیٹر کلائے دار سارا کنا وزیر ہو جو کدے شی یار بان کی
0: شاہوی سے مطلب وزیر تھا ویر کہوں ٹھیک وزیر تو ووٹ ہو رہا سر ڈیرا مننا اوکے اللہ حافظ کال کبلی جہان مننا ووٹ تو بالکل وزیر تو ورس بالکل یوز بیاہ در دیں چھے وزیر طرف نا یعنی دو کینڈیڈیٹ سین پروگرام سے یو دے وزیر طرف نا یو دے خٹک طرف نا وزیر طرف نا دے ماری ارمان او دا خٹک طرف نا دے گلشن خٹک ٹھیک شو دیکھی تو سو چاہتا ہوں ووٹ ورک والے سے السلام علیکم الحمد للہ خیر دی جی سو خبر کی کم جناب جی ووٹ دچا دے
1: ووٹ
0: ٹھیک شو بالکل ووٹ تے اگے تو ورس دو ڈیرا مننا کال کولی یو جہان مننا چکال دے پروگرام سے خجی ورس ورس میسج ہن شامل ہوں سکے چھ بیا داہ چکم دے خفکی جی کال میں ہمی میسج ہے وچ اسلام سپر سپر طارق وزیر ویلکم ویلکم ٹو دا شو پدا تک ترش پاشی میں اکرا وزیر فرام جنی ہل بائی جان اسپیشل سلام ٹو یو اینڈ راز بھائی سید وعلیکم السلام ڈیرا مننا لو یا خزر سے میسج کو لے السلام علیکم جی سو خبر کی کم ذرا دل روا ہٹک فرام پشاور جی دل روا ہٹک ووٹ دچا دے ووٹے پتا نہیں دردا خجی ماری ارمان وزیر طرف نہ دو گلشن خٹک دے کرک طرف نہیں خٹک طرف نہ چاہتا ووٹ ور کے ٹھیک شو بالکل ووٹ تے ورس ڈیر مننا کال کبلی یو جہان مننا پشاور نے بالکل کال کرے ڈیر منا اور گام کی دے کال ہو گئے کسی کال بنے السلام علیکم السلام علیکم
3: وعلیکم السلام صفدر خان خٹک ڈی این اے خبر ہے کہوں
0: جی ووٹ دچا دے
3: ووٹ دے گلشن خٹک
0: ٹھیک شو ڈیرا مننا بالکل گلشن خٹک تے ووٹ ورا سیدھا پروگرام کی کال کولے ڈیرا مننا چ کال دیو کا ہو ڈبل ووٹ چکن دا بالکل ایکسیپٹیبل نہ دے ٹھیک شو اب ووٹ نہ کاسٹ کی جی السلام علیکم
4: وعلیکم السلام
0: جی سو خبر کی کیوں ذرا
3: ملک عبدالرحیم خان کرک نہ خبر ہے کہاں جی ووٹ میں گلشن خٹکتا
0: ٹھیک شو ڈھیر مننا بالکل گلشن خٹکتا دے ووٹ ورسے دو ڈھیر مننا بالکل وزیر اور خٹک پہ مس کے دو مقابلہ ڈیرا سخت ہے ٹھیک شو کسی چیز دا مقابلہ سو گٹھی السلام علیکم
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: حامد خان بخیر بالکل حامد خان در تو سخت کر دے جوڑ دے نا موجا سے نا سخت کر تو وہ سیا نہ جوڑ دینا بھی کہنا جی جی جی بالکل حامد خان اٹھ جاتا پھر کبھی ٹھیک شو ڈیرا مننا یو جہان مننا حامد خان بالکل کال کرو پروگرام کی اور وہی کہنا چاہیے پروگرام میں ہم شی سر ورد ہو چاہے اٹھو نہ دیو میں کال لگا دے ڈیرا مننا کسی کال بنے السلام علیکم
4: وعلیکم السلام طارق بھائی سلام ماشی
0: ڈیرا مننا سو خبر کی کیم زنا
4: طارق وزیر یہ ذرا
0: اوئے ہوئی دا ہے مخم نام روک لے کے نا اے
4: خم خم خا تھڑا مش کو یہ دے سی
0: شا ڈیرا مننا ووٹ چاہتا ور کے وے ٹھیک شو بالکل ووٹ تھے وزیر تھا ورسے دو ڈیرا مننا چکال دے وہ پروگرام کی کسی چکال بنے بول سو دکھے مزے نرسی السلام علیکم السلام علیکم وعلیکم السلام ہم نشنا وزیر فرام ڈومیل جی ووٹ دے چاہ دے وزیر کا خٹک ٹھیک شو ڈیرا مننا کال کے بولے بالکل وزیر تھا دے ووٹ وارا سے دو ٹھیک شو یہ جہان مانا خجی یہ جی صرف لا دو میٹھا ہلونا سلامونا ووٹ خٹکتا نا میسج بانے ووٹ ایکسپٹیبل نہ دے ٹھیک شو کال بکے وے نو کال بنے ووٹ جو کم دے ایکسپٹیبل لائے میسج بنے نا ویجی السلام علیکم ہاؤ آر یو طارق بھائی آئی ایم ہم نیشنا وزیر فرام جمیل سر جی شو تائم از ڈی رو والا پلیز خجی سیدہ مز جی تب بالکل سو ہیں کچر تک کیا بیزی نہ ہو کے نا ان شاء اللہ شو تو بروشی صحیح دوں ڈیرا مننا کسی سے کل بنے سو کو دکھم سے نہ دی السلام علیکم
5: وعلیکم السلام
0: جی سو خبر کی کیوں ذرا
5: رایت اللہ خٹک
0: رایت اللہ خٹک بخیر ووٹ دچا دیں مقابلے کی بالکل تبھی ہو تب چرتا کے میل سے رہو ادھر ابھی صحیح دوں جی جی میل سر بدے ادھر بھی کہنا اوکے نا بالکل میل سر بدے ان شاء اللہ ادھر بھی بالکل بالکل ذکر میں درتا اوکو پروگرام کے میں درتا ذکر اوکو کا شاٹ کے دور دلوی بدا ہو پکے رٹا تو کہنا خجی ڈیرا مانا نا کول کولے جی جی جی یو جہان مننا اوکے لاف ڈیرا مننا کال کبلی بالکل رائت اللہ کال کروا پروگرام سے دکھا لو ڈیرا مننا کسی السلام علیکم السلام علیکم جی سو خبر کی کیوں دینا
6: تاج محمد خبر ہے
0: تاج محمد مخلص جی بخیر سرنگ چل رہے
6: خیر الحمدللہ مزید جی کبھی آئے
0: الحمد للہ ٹھیک ٹھاک ووٹ خوب ور کے نا اچھا تو ووٹ ور کے شناختی کارڈ دے جوڑ دے گے نا ٹھیک شو ڈیرا مننا بالکل آگے تھا ووٹ ورسے دو یو جہان مننا بالکل تاج محمد مخلص کال کرے ہوں ویچے زندگی تو چنا ہے منت خٹک ویچے خٹک تا سلام وزیر نا قربان ماری ارمان تا سلام خجی صحیح ڈیرا مننا منت خٹک کسی کال بنے السلام علیکم الحمد للہ خیر خیریت سو خبر کی کیوں جنا جی نیاز ووٹ دچا دے ٹھیک شو ڈیرا مننا بالکل وزیر تو دے ووٹ ورسے دو یو جہان مننا چھ پروگرام کی دے کال کو کسی کال بنے السلام علیکم جی سو خبر کی کیوں جنا
7: وزیر فرام بکشیر
0: جی ووٹ دچا دے وزیر یا خٹک
7: یار اوٹ کو میں طارق بھائی اسپیشل ممبر پسار اسپیشل ڈومین وزیر تھا
0: ٹھیک شو ڈیرا مننا بالکل وزیر تھا دے ووٹ ورسے دو یو جہان مننا کال کا ولی خجی کسی کال بنے بول سکو دکھیم دے نرسی السلام علیکم
8: وعلیکم السلام
0: جی سو خبر کی کیم زنا
8: اخلاقی وزیرہ فرام دمیل.
0: اخلاقی وزیرہ فرام دمیل ووٹ دے چاہ دائیں ٹھیک شو صحیح ڈیرا من جی پروگرام سے کالو گو وزیر ماں بخیال وزر اوچا سر شاہ جی کسی جو گل بنے بلسو کو دیکھیں دینا سی. السلام علیکم. السلام علیکم. وعلیکم السلام. ہیلو خجی تاسو په خپل کې غب شو لګی ٹھیک شو ډیر مننه کول کولې کسي چې په کال باندې بل څوک د کوم ځای نرسي. السلام علیکم. دا هم په خیال جمشید روغی کړه
9: جمشید نه وخت خو یو څه خطا
0: کوته جی صحیح ده ٹھیک شو ډیر مننه ووټ ته بالکل ورسه ده کال کې ولی یو جهان مننه خجی بچی طارق بھائی څه خبرې ګا اجو بچی طارق بھائی لگا کسون تو مکال وقت خلق خلق وچے ویشوال پیگج ختم شی اور چک شی ڈومیل خلق میجنا سس خبر ہے کڑی تو خوب کوئی نشول دے میسیج بنے خودے ڈیرہ مانا چھے میسیج دے وقت پتہ نہیں سے چاہ میسیج کڑے خوب دے میسیج خودے تو کوئی نشول سایدہ ڈیرہ مانا کسی کال بنے. السلام علیکم. السلام علیکم. السلام علیکم. خجی ڈیرا مننا دوبارہ ٹائم نہیں کہنا پروگرام کے کسی جی کال بنے بول سو کو دیکھیں دینا سی. السلام علیکم. بالکل تو کال ڈراپ شو ڈیرا مننا کال بنے کسی بل سو کو دیکھیں دینا سی. السلام علیکم. جی سو خبر کی کم دینا اسیم گولا بخیر ہوں الحمدللہ ٹھیک ٹھاک اسیم گولا سنگتی کار دی جوڑ دائیں شاہ کلا دی جوڑ کرے دیں واختا ایکسپائر خونہ بھی شاہ ووٹ چاہتا برکوے ٹھیک شاہ بلکل خٹکتا دے ووٹو ورسے دو دیرہ مننا چھے پروگرام کی دے کال وکم کسی کال بنے چھے پلسو کو دے کم دنر سی. السلام علیکم.
10: ولکم سلام.
0: جی سو خبر کی کیوں دینا ڈیرا مننا کال کبل یو جہان من یہ چھ ڈبل ووٹ دا بکی کیم زین خبر رغلا جی خفانہ شی سیدا ڈبل ووٹ چکم دا ہونا شی چولے تہ پولنگ سیشن تہ چرتہ کتلی تہ ورتہ ویلو چھ ڈبل ووٹ چو اور ڈبل ووٹ تہ چولے بھی خجی ڈیرا مننا چھ کال لوگ کسی کال بنے. السلام علیکم.
10: وعلیکم
0: السلام. جی سو خبر کی کیم زنا ہم
10: جنا کر وزیر پتنگینا
0: سپینا تنگینا خجی ووٹ دچا دیں
10: وزیرتا
0: ٹھیک شو وزیرتا دے ووٹ ورسے دم ڈیرا مننا چی کال دے وکا پروگرام شی ویچی اٹس می زویا سٹار وی دا رونک سٹار فرام لاہور ویلکم ٹو دا ویلکم ٹو یو تارک سیب سلام آپ کو اینڈ پیارے ہینڈسم کو بھی سویٹ سلام شو سو کیوٹ بالکل ہینڈسم جس میں اچھا مائی ووٹ فار ماریا سسٹر صحیح دا ڈیرا مننا تھینک یو زویا سٹار میسج کولی ہو میسج بنے ووٹ ایکسپٹیبل ہے صحیح دا ڈیرا مننا لاہور نے میسج ہو یو جہان مننا ہو ڈبل ووٹ چکم دے دا بالکل ایکسپٹیبل نہ دے کسو ڈبل کالو کی ٹھیک شو آواز بدل کی نو آ ووٹ با نہ چولی کی ٹھیک شو اوال تک سیڈ تک ہوتا ہوں ٹھیک شو. السلام علیکم. السلام علیکم. السلام علیکم. خجی بالکل تو سوت نلتی میڈیا مننا اگین ایک وزیر اسپیشل سلام ٹو روشی خان خانی وفا بھائی جان روشی خان خانی وفا کے شو خانی وفا کا شور وی میسج دو کی صحیح دو بس کا شور وی گانا میسج ہو گیا ٹھیک شو ڈیرا مننا ایک وزیر. السلام علیکم.
11: وعلیکم السلام.
0: الحمد للہ ٹھیک ٹھاک سو خبر کی کیوں دینا
11: اور تلہ من یو والا نا سلطان
0: خجور دچا دی
11: ووٹ میں گلشن باغ
0: ٹھیک چھو ڈیرا مننا بالکل ووٹ تے ورس دا یو جہان مننا کول کولی کسی کال بنے چ بل سو کد کیم ز نرسی السلام علیکم
12: وعلیکم السلام اج سٹ خبر کرن کر ووٹ
0: خجور دچا دی
12: کرت کرت
0: ٹھیک شو ډیر مننه خټک ته ووټو ورسه دو ډیر مننه کول کولی کسی چې بل څوک د کیم ځای نرسی په 09272912922 باندې السلام علیکم السلام علیکم جی سو خبر کی کیم ځای جی حلید بھائی ووٹ دچا دے ٹھیک شو ډیر مننه بالکل خټک ته ووټو ورسه دو ڈیرا مننا جی کال دے پروگرام کی کسی کال بنے السلام علیکم السلام علیکم السلام علیکم ہاں جی ڈیرا مننا کال کو والے پروگرام کے دکھا لو میکر وزیر بھائی جان اسپیشل سلام ٹو منا ہٹک ماری ارمان ٹیک بالکل آگے سلام و رسد السلام علیکم خجی صحیح تھا بالکل ووٹ تھے ورس دو ڈیرا مننا دے کال کولے یو جہان مننا کسی جی کال بنے بلسو کو دیکھیم دے نرسی السلام علیکم
13: وعلیکم السلام
0: جی سو خبر کی کیم دے رہا
13: صحیح بگارے نہ خبر کم ووٹ میں بلشن
0: تھا ٹھیک شو بگارے نہ سو خبر کیا نوم ہوا شایا تائیبہ خبر کی ٹھیک شو بالکل ووٹ تھے ورس دو گلشن خٹک تھا بالکل وزیر خٹک پہنچ کے مقابلہ نہ ڈیرا سخت تھا کسی چین سوکھ دا مقابلہ کٹی ٹھیک شو جی ابھی کہنا چیز اسٹار وی رونک اسٹار اگین خجی صحیح ٹھیک شو ڈیرا مانا نا زوئی اسٹار میسج کو یو جہان مانا خجی دن جی طارق بھائی ڈومیل خلق وہ سو خوب نہ اور چک شوال اچھا جی شاہ باز یو صحیح تو اس پتہ وہ لگی جی جی کسی السلام علیکم سو خبر کی کم ذرا
14: زیشان خبر ایک وقت رکھنا
0: زیشان ڈیرا مننا چکال دو کو ڈیر سوچتے پہ وکو ویان چکال دو کو مو دینا پشتنا وکڑا خو سوچتے اور بانے وکو دا ملے
14: سوچ میں نپو وکرال دیر کار
0: خجی وہ دے چاہ دے وہ
14: خبر چکارکنا وکڑا خو خلق
0: شا ٹھیک شو ڈیرا خجی بالکل اوڑتے ورا سے دو خٹک تھا ڈیرا مننا کال کے والے کسی کال والے بول سو کو دیکھیں جانا دے السلام علیکم
15: سلام
0: جی سو خبر کی کیوں ذرا
15: عالمگیر خان یم ووٹ میں وزیر
0: کیوں دینے کال دکھڑے
15: مننا
0: ٹھیک شو بالکل وزیر تا دے ووٹ ورا سے دو کال کے والے ڈیرا ڈیرا مننا وچ میں کرے وزیر بجان وزیر تا کاچے ارچک دا شی لگا خوبی نہ کو جی السلام علیکم السلام علیکم خجی بالکل تو سبوز نردری میں ڈیرا مننا کال کبلی خبوز نردری مو نردری میں ٹھیک شو دوبارہ کال کبلی شی بالکل کال چکو دکھولی شی 09272912922 بنے بالکل پروگرام کی کال کبلی شی اور ووٹ تو چاہتا ورکے بالکل ووٹ ورکے والے شی مار یار مان چکم دے دادے وزیر وزیر طرف نہ دو اور دن لما گلشن خٹک چکم دی دادی کرک طرف نہ دو بدے گی تو چاہتا ہم ووٹ ورکے بھی بالکل ووٹ چکم دے خواہ ورکے والے شی السلام علیکم السلام علیکم خجی بالکل تو کال چکم دے ہاں ڈراپ شو ڈیرا مانا نا چپر گام کی دے کال وکو بالکل وزیر و خٹک موس کی دو مقابلہ ٹھیک شو وزیر طرف نہ دو ماری ارمان اور خٹک طرف نہ دو گلشن خٹک چاہتا تو سوٹ ور گئی بالکل ووٹ ور کے والے شی السلام علیکم
16: وعلیکم السلام
0: جی سو خبر کی کم ذرا
16: نرولی خبر اکاؤنٹ پر سرلون دے میلے والا پلس آرہ میں کور دا
0: اچھا جی صحیح دا ووٹ چاہتا ور گئی ٹھیک شو ڈیرا مننا بالکل آگے تھا ووٹ ورس دو یو جہان مننا چھ پروگرام کی دے کال وقت کسی کال بنے السلام علیکم
17: وعلیکم السلام
0: سو خبر کی کیوں ذرا
17: تخت نصرت نے انس خبر کم ووٹ میں گلشن
0: ٹھیک شو ڈیرا مننا بالکل ووٹ تے گلشن خٹکتا ورس دم کسی چھ کال بنے بول سو کو دیکھیں دے نرسی السلام علیکم السلام علیکم آواز ریکارڈ کیجیے. ہیلو جی جی نوم دس دے جی صحیح تھا ٹھیک شو ووٹ تو بالکل ہٹک درس ڈیرا من نا کال کبلی چھ پروگرام سے کال وکم کسی کال بنے السلام علیکم جی سو خبر کی کم دینا اب ہو رہا ووٹ دے چاہ دے ٹھیک شو ڈیرا من نا بالکل ہٹک دے ووٹ ورس دوں ایم ایس ڈی تصویر جی صحیح کسی جی کال بول سو کو دیکھنا دے السلام علیکم جی سو خبر کی کم دینا ٹھیک شو صحیح تھا بالکل ہٹک دے ووٹ ورا سے دم کسی کال بنے جی بول سو کو دیکھم دینا دے السلام علیکم جی سو خبر کی کم دینا ووٹ دے چاہ دے صحیح شو وعلیکم السلام ڈیرا من نا بالکل سلوم ہو رہا سیدھو اور دین الوا ووٹ تھی چکم دے وزیر تو ورس ڈیرا من نا کسی کال بنے السلام علیکم سو خبر کی کم دینا اویس خبر کی اویس ووٹ دے چاہ دیں ٹھیک شو ڈیرا من نا بالکل ووٹ تھی ورس دو ڈیرا من نا کال کبلی پروگرام کی کال وکم یو جہان من نا السلام علیکم السلام علیکم خجی پتہ نہیں جگڑا بنے سر شریف جگڑا شروع کریے بس خیال کوئی ایسے نہ گورا جگڑے مگڑے ما کوئی شام کسی خیال بنے جی بول سو کو دکھیم تو نہ دی السلام علیکم خیر تو بالکل ٹھیک ٹھاک سو خبر کی کم دینا چھو کدھر ماما ووٹ ووٹ چاہتے ورک بھی کھنا شادی کارڈ دینا جوڑا بس خیر دے تول میں بغیر دے شادی کارڈ ابرو چوں ڈیرا من نہ دے کال کے والے خجی کال کے والے یو جہان من نہ کسی کال من چھ بل سو کو دکھن دے نہ دے وے چھ شادی کارڈ وین نہ جوڑ خیر دے السلام علیکم ٹھیک شو ووٹ تے وزیر تا ورس ڈیرا من نہ چھ پروگرام چھ دے کال وکو یو جہان مننا کسی کال بنے بل سو دے کم دنے السلام علیکم السلام علیکم آواز دے ڈس فلور دی میسو خبر کی کم دنا وعلیکم السلام جی سو خبر کی کم دنا خجے ووٹ دے چاہ دے وزیر تے ووٹ بالکل وزیر تے ووٹ ورسے تو ڈیرا مننا چھ پروگرام سے کال وکم یو جہان مننا کسی کال بنے بل سو کو دکھم دینا دے السلام علیکم السلام علیکم سو خبر کی اچھا گولشن خٹک خبر ہے شاہ پل زون تو ووٹ چوی ٹھیک شو بالکل خپل ځون ته ووټ وچې دو بالکل خپل ځون ته ووټ چې کوم دا اچھا ولې شي صحیح دا ډېر مننه چې پروګرام کې دي کول وکړو یو جهان مننه کسي کال باندې چې بل څوک دي کوم ځنه دي السلام علیکم جی سو خبر کی کوم ځنه جی نعمت الله بھائی ووټ دي چا دي ٹھیک شو ڈیرا من نا بالکل آگے تھا ووٹ ورسے دو گلشن ہٹک تھے ووٹ ورسے دو کسی کال بنے بل سو کو دکھم دینا خود خبر ہے مطلب گرم تو پتہ لگی جی خیر دا ووٹ چکو مطلب بالکل صحیح ہو کے ہو ٹھیک شو ہو مطلب جی ڈبل ووٹ روشی کے نا ڈبل سو کالو گی آگا بس ہم نہ ایکسپٹ کروں ٹھیک شو کال دخیر دو کہ دائی دیوچ موٹ کاسٹ کا کہنا آواز آچا ہونا ٹھیک شو کسی کال بنے السلام علیکم وعلیکم السلام نوم دس خجی صحیح ٹھیک شو ڈیرا مننا کال کبلی یو جہان مننا بالکل ووٹ دے چکم دے ورس دوں کسی کل بنے بول سو دے کیم دنا دے السلام علیکم السلام علیکم بالکل تسے کال چکم دے ہاں ڈراپ ڈیرا مننا کسی جی کل بنے بول سو دے کیم دنا دے السلام علیکم السلام علیکم ٹھیک شو سیدہ گلشن خٹک دے ووٹ ورسدم یو جہان مننا خجیوی چی اسلام سر سرنگی یہ شی بربار یہ سر زو خان یوفایو د جن ہے لینا سر سپیشل اسلام میں ویر کا ایک رگل وزیر تا او دین لبا دل روبا ہٹک دا اور رجحان دا ٹھیک شو بالکل سلام انہ دی گیتا ورزل خان یوفا ڈے رمننا لو یہ خزر شی میسج کو ولی کسے جی کال ولی ول سوک دی کیم دے ندی السلام علیکم وعلیکم السلام
18: طارق صاحب سے بربار
0: الحمدللہ زبل کو ٹک ٹاک پل شئیے
18: داؤد جی خوشحال خان بدر وزیر برانڈن بنو نہ خبر کو
0: شاختی کار دی جوڑ دائیں
18: میں وزیر تا ہوئی سب کا
0: شاختی کار دی جوڑ دائیں
18: دیر زڑاں میں جوڑ
0: دائیں ٹھیک شو بالکل ووٹ تے ورسے دو وزیر تا دیر مننا بالکل وزیر دے خٹک ومن سے دو مقابلہ کسی جی دا مقابلہ نن سو گٹی ٹھیک شو وزیر یہ گٹی یا خٹکی گٹی ٹھیک شو نو کسی چے دا مقابلہ نن سو گٹی ڈیرا مننا